کبھی کھینچ رہے بڑا قیمتی ہے, قیمت تو زمین پہ ہے, دھرتی بھی نہیں ہے. جتنے کو دھرتی چنگی ہے, زرخیز دھرتی, وشواس پر وہ جو مرضی پیدا کر سکتے, دھرتی کو نہ اگل دی. جی تینوں بیج پاؤنا آ جائے, جی تینوں رت سنبھالنی آ جائے, جی تینوں وت پچھاننی آ جائے, جی وشواس کر, جی رت تے وت پچھان لے, پھر تو یہ دھرتی بڑی قیمتی سونا اگلتی ہے. کرم دھرتی بھی ہے, جی تینوں کرم پچھاننے آ جائے تو تینوں بیج پاؤنا آ جائے, جی تینوں کرسانی کرنی آ جائے تو وہ تو رب پیدا کر دیتی ہے. کرمی آپ اپنی کے نیڑے تو بھی کرم نہ تو رب نو پراپت کر سکتا, سونا تو کتنے رہ گیا. یہ کرم دھرتی بڑی بلوان, بڑی بلوان. اس لیے اس کرم دھرتی نو پراپت کرن دا ذکر کر دیتا گر سیوا تے بھگت کمائی تب اے مانس دیہی پا, اس دیہی کو سمر دے کیوں, بڑی قیمتی دھرتی ہے. تو دیہی پج ہر کی سے تین پتا لگ جائے اس کرم دھرتی میں کی کچھ پیدا ہو سکتا ہے. کہنے لگے پجو گوبند بھول مت جاؤ مانس جنم کا یہی لاؤ. تین پتا ہوگا اس دھرتی کی بھی ہے, اندھی روک پہ وقت کی نہیں سنبھال رہی. گرو کہنے لگے کرم دھرتی ہے تو گرو نے رحمت کر کے میرے اس کرم دھرتی بے دہری ہری امرت نال سنج دوں دچ امرت نال پیوں داو میرے کرم سچ سما گیا گرو کی رحمت نال. گر امرت پنی دہری ہر امرت برکے برکے تو بھاوندہ چھٹے مارنے چھڑکاؤ کرنا. گرو نے امرت دے کھٹے مارے تے دیہوئی دے جیون دے جنم دے جڑے کرم سن انہاں وچ سچ سما کرما وچ سچ سما. گرو ارجن پاتشاہ جی دا شبد سری سکھمنی صاحب کئی بار پڑھ گئے, جدو اندر کرم سچ سما جاتا ہے ان کی پریبھاشا ان کا روپ گرو ارجن پاتشاہ جی نے چتریا. کہنے لگے ان کی نشانی کی ہوں سچ کرنی, کیونکہ کرم سچ سما گیا سچ کرنی سچ تھی رہ جیون کی ترتیب بدل جاتی ہے, ان کی کرنی بھی سچ آ جاتا ہے, ان کی رہت بہت رہنی بہنی بھی سچ آ جاتا ہے, اندھے ہردے وچ بھی سچ آ جاندہ ہے, تے ہندے تو جدو منہ تو کچھ بولدا ہے اودے منہ وچ بھی سچ آ جاندہ ہے. سچ ہردے سات مکھ کہ سچ امرت نال کرم بھجدے نے, دیوری بھجدی ہے کرنی بدل دی ہے. تے جدو جھوٹ نال دیوری بھجدی ہے, جھوٹ نال جیون دے کرم سبندت ہوندے نے, اودوں کی ہوندا ہے رہت اور سچ اور کمال جو اصلیت نہ ہو, جا اصلیت نہ ہوئے وہ اسی جھوٹ آخر. کوئی وہ گل کرے جس گل میں اصلیت نہ ہوئے اسی کہنے جھوٹ ہے. گرو کہنے جن جھوٹ نال سچ کی بجائے جھوٹ نال جیون دے کرم سبندت ہوندے نے ادو منک کی بنتا ہے, رہت اور کچھ اور کماوت من نہیں پریت مکھوں گنڈ لاوت. وہ بھی سکھمنی صاحب کی جو دیتا من نہیں پریت مکھوں گنڈ لاوت, کیونکہ سچ بول جن من ہور مکھ ہور سکھا دے کچیا. گرو کہتے ہیں جب سچ نال کرم بھج جان دیوری تو بھاو کرم کھیتر, جب سچ جڑا ہے وہ کرم کھیتر میں سنجیا جائے ادو کی ہوں. کہ ان کی نشانی یہ ہے سچ کرنی سچ تاکہ ہے سچ ہردے سات مکھ کہ
सच्ची दृष्टि, सच्चा आकार, सच वर्पे, सच्चा पसार, कहने लगे पार ब्रह्म जिन सच कर जाता। हरि अमृत समारे जन्म संज्ञा के कर्म धरती सिंजी गई, देवरी सिंजी गई, क्योंकि देवरी का अर्थ ही कर्म धरती। कहने लगे पार ब्रह्म जिन सच कर जाता, नानक सो जान सच समझता। जन्म सच नाल तजिया गुर अमृत, गुर अमृत के नी देहरी, हर अमृत गुर के राम राजे छिड़काव किया। हूं केवल देह से छिड़काव किया, मैं कहने लगे मेरी ये गल नहीं, जिन्ना ने गुरु शब्द को पछाण लिया, जिन्ना के मन का संबंध बाणी नाल जुड़ गया, उन्हां दी केवल देवरी कर्म ही नहीं भिजे, केवल विहार ही नहीं भिजे, उन्हां दा अंदर मन अंदरले विचार भी भिज गए, क्योंकि उन्होंने अमृत निरा उत्ते ही नहीं बुरकिया, उत्ते ही नहीं छिड़किया, पी भी लिया। पीन का मतलब होंगे अंदर चला जाने, छिड़कन का मतलब होंगे उपर। कर्म जड़े ने बाहर की जिंदगी ने, विहार जड़े ने बाहर की जिंदगी ने, विचार जड़े ने अंदर की जिंदगी ने। गुरु कहते होंगे अंदर के बाहर दोनों पास अमृत है, उनका अंदर के बाहर वक् वक् नहीं, जिन मन होर मुख होर ने, उपरों दिखावा कुछ होर से अंदरों सोच कुछ होर, ऐसी जिंदगी नहीं, ऐसा जीवन बिल्कुल नहीं। उनके बाहर भी अमृत बुरकिया गया, अंदर भी उन्हें अमृत पी लिया। गुरु कहते जिन्ना गुरबानी मन पाया, जिन्ना गुरबानी मन पाया, अमृत छक छके। लो आ है अमृत छकना, ये है अमृत छकना। मैं कर्ज की थी जो चीजा खंडे के अमृत भी गुरु साहब ने बख्शिश करके शामिल कीतिया ना, जड़िया वस्तुआ भी शामिल कीतिया, वो भी गुरबाणी के कंसैप्ट रूपी अमृत नू लैके बैठिया ने। जो अं अमृत छकने ना, गुरबाणी का कंसैप्ट अंदर जाता है। केवल पांच प्यारे नहीं, पांच वस्तुआ भी नहीं, खंडा बाटा पतासे, खंडा बाटा पतासे, पानी ते बाणी, पांच चीजों की, ये पंजों चीजों की लोड़ है। खंडा बाटा पतासे पानी ते बाणी, हुण हर चीज है अपने गुण ने, हर चीज अपना लाभ है, और लाभ भी वो गुरु के बाणी के शब्दों के बचना के अनुकूल है। अगर किसी पतासे में केड़ा गुण है, और ऐसा गुण है जिहड़ा आदमी स्वभाविक उन्हें ग्रहण नहीं कर सकता, बड़ी मशक्कत है उन्हें धारण करने की। कि पतासे जड़े ने अपनी उपरली वक्री होंद खत्म करते हैं, जदों जाते हैं पानी में, पांच मिनट बाद देखो पतासे को अपनी होंद खत्म हो गई, पर अपना गुण नहीं छड़िया। उस पानी का घुट भर के वेखो, उनके मिठास है, मिठास का गुण दे गए, अपनी होंद खत्म कर, वक्री होंद खत्म हो गई, गुण नहीं त्यागी, होंद त्यागी, हों त्यागी, क्योंकि वक्री होंद हों सी, अज फिर मेरी कंपन सुन, वक्री होंद एक हों सी, वो त्याग दिती, हुण वह पतासे नहीं गए। कोई आखेगा पतासे कित्थे ने, कोई नहीं, पांच मिनट पहला अपनी हथी पाए सन, हुण कित्थे ने, कोई नहीं, वक्री होंद खत्म, पतासा ना ही खत्म। पर मिठास है, गुण है, तो मेहनत कर रहा साथ में संस्था में लंबा हो जाएगा। मेहनत कर रहा हर एक वस्तु जो खंडे पाटे के अमृत में भी एकत्र की, सारे ही कंसैप्ट श्री गुरु ग्रंथ साहब की बाणी के गुणा के एकत्र की।
ਲਈ ਗੁਰੂ ਨੇ ਆਖਿਆ, ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਗੁਰੂ ਦੀ ਬਾਣੀ ਨਾਲ ਪਿਆਰ ਪੈਦਾ ਸੰਘੇ ਨਿਉ ਪੈਦਾ ਹੋ ਗਿਆ ਨਾ, ਉਹਨਾਂ ਨੇ ਅੰਮ੍ਰਿਤ ਛਕ ਲਿਆ।